0: शाम ढल चुकी है और हाल कैसा है जनाब का। जी हाँ, खुशी के नगमे दिल की बातों की महफिल अब पूरी रंगत में आ चुकी है। अच्छा दोस्तों, एक बात बताओ, जब मौसम हो सुहाना और थोड़ी बड़ी हो रही है नटखट सी बारिश और गाड़ी बीच रास्ते में नखरे दिखाने लगे, तो आप क्या करेंगे? चिढ़ जाएंगे? अरे बाबा, जरा गुजरे जमाने के इस दौर में चलिए, जहां गाड़ी खराब होने पर गुस्सा नहीं बल्कि प्यार का इजहार होता था। जी हाँ, मैं बात कर रहा हूँ साल 1958 की एवरग्रीन फिल्म चलती का नाम गाड़ी, जहां गैरेज में खराब गाड़ी ठीक करते करते हमारे किशोरदा हुस्न की मलिका मधुबाला जी से पूछ बैठते हैं, हाल कैसा है जनाब का, और उधर से नखरे के साथ जवाब आता है, क्या ख्याल है आपका। भाई साहब, मजरूर सुल्तानपुरी साहब के लिखे बोल, सचिन देव बर्मन साहब का थिरकता हुआ संगीत और आशा ताई और किशोरदा की वो जुगलबंदी, उफ, आज के दौर की रीमिक्स इस सामने पानी भरते नजर आते। लेकिन अभी हमारे कॉलर से पहले हम बात करते हैं। हेलो
1: जी सर, नमस्ते।
0: नमस्कार सुरेश जी, कैसे है?
1: कैसे हो? बस हम तो बहुत अच्छे हैं, आप कैसे हो?
0: बढ़िया एकदम।
1: बस
0: आप बताइए, तबीयत ठीक है?
1: तबीयत बहुत अच्छी है, चल रहा है कार्यक्रम, काम भी कर रहे हैं अभी तक, और अच्छा गाना भी सुना लिया
0: जी। आज तो हाल कैसा है सभी का पूछे ही जा रहा है।
1: नहीं, हाल तो अच्छा ही है, क्योंकि गर्मी तो है लेकिन उसको गर्मी तो गर्मी का काम कर रही है
0: जी। गर्मी तो इस साल थोड़ा ज्यादा ही है।
1: हाँ, होती है, क्योंकि ऋतु ऋतु से तो जो बदलता है, चेंजिंग होता है मौसम, तो कोई बात नहीं, होता कुदरती है, चलता रहेगा सभी।
0: बिल्कुल,
1: भूरीलाल जी आके गए, अच्छा लगा।
0: भूरीलाल जी आके गए और आज तो भूरीलाल जी की एकदम कह रहे थे सारे घर वाले आज तो साथ में सुन रहे हैं, कल भी उन्होंने सारे घर वालों ने साथ में मिलकर सुना।
1: अच्छा पसंद किया है, 100 साल पहले मुझे तुमसे प्यार था, आज भी रहेगा
0: जी।
1: तो बस अच्छा गाना सुना, सुप्रवाइज किया हमारे भूरीलाल जी ने, बस हम भी एक गाना देखे थे, हमको जो गाना पसंद है हाथी मेरे साथी का एक गाना था
0: जी,
1: वो फिल्म आई थी, बहुत अच्छी फिल्म थी, राजेश खन्ना की, जो कई सारे जानवर उसके पास थे और एक जो हाथी को कुछ होता है तो सभी जानवर को छोड़ देते हैं और बहुत दुख होता है सब, क्योंकि कहते हैं कि जो हम पशु पालते हैं और कभी कभी ऐसा कोई हादसा हो जाता है तो बहुत दुख होता है।
0: बिल्कुल,
1: तो ऐसा एक गाना मैं आपको दे रहा हूँ सर की
0: जी।
1: तो नफरत की दुनिया छोड़ के प्यार की दुनिया में खुश रहना मेरे यार, तो वही जाना है सर हमारी तरफ से।
0: और आपने जो ये बात कही है कि पशुओं को अगर कुछ हो जाता तो बड़ा दुख होता है, और आज के समय में ऐसा ही हो भी रहा है, कई ऐसे एक्टिविटीज है जो इसे रोकने के लिए बहुत ही मेहनत भी कर रहे हैं।
1: बिल्कुल सही बात है, मैं बताऊं सर कि हम सुबह सुबह में, हम हर दिन सुबह में 6 बजे मैं जाता हूँ बाहर मेरे गाँव से दूरी पर, थोड़ा 2 किलोमीटर की दूरी पर, वहाँ मेरे कई सारे मेरे पक्षी वहाँ मैंने मेरा हो गया है, चाहे कि मैं हर रोज उसको दाना पानी देने के लिए जाता हूँ
0: जी,
1: और जब मैं जाता हूँ तो तुरंत आस पास से सभी जगह से मेरे पास आ जाते हैं पक्षी। हाँ। सभी उसको पता है कि मुझे खाने के लिए देने के लिए आए।
0: बिल्कुल बिल्कुल, वो पहचान जाते हैं लोगों को।
1: हाँ, पहचान जाते हैं सब, तो सभी पक्षी तुरंत आ जाते हैं और इतने चिल्लाते हैं सभी एक दूसरे के पास।
0: हाँ, जब तक खाना नहीं डाल दो या जब तक खाना नहीं मिल जाए तब तक वो चिल्लाते हैं कि भाई जल्दी खाना दो या बाहर।
1: इसका जो, हाँ, तो इसको जो आवाज आती है सब बहुत अच्छी लगती है।
0: बिल्कुल बिल्कुल बिल्कुल,
1: उसकी आवाज तो हमको भी खुशी होती है। मैं तो हर रोज सुबह में 6 बजे जाता हूँ सर, और मैं बताऊँ तो मैं कई सारे सेवा का काम करता हूँ, सुबह में 6 से 7 मेरा कार्यक्रम जो वही होता है, पक्षियों के लिए दाना पानी देना, तो पानी के जो कुंडे हैं उसको सभी भरना, और कुत्ते को उसमें फिट खिलाना
0: जी,
1: वो पक्षियों को पानी देना, बंदरों को भी फिट खिलाना, ये मेरा हवा सुबह का काम होता है सर।
0: वाह, और बहुत बढ़िया।
1: तो कीड़ी आती है, हाँ कीड़ी आता है, कि कीड़ी का जो दर होता है छोटे छोटे दर में, मैं इसको कई सारे में बिस्किट को एकदम रात को सभी में छोटे छोटे टुकड़े करके मैं सुबह में वो भी
0: वाह, کیا بات ہے, بہت بڑھیا.
1: مجھے بہت خوشی ہے سر, میں کہ میں بخش آئی ہوں سر کہ مجھے پرماتما نے کام سونپا ہے.
0: کیا بات ہے, بہت اچھی بات. اگر ایسے ہی ہر کوئی سوچے کچھ, خاص کر کے اسپیسیفک اس گرمی کے موسم میں, اگر ہم چڑیاؤں کو, پکشیوں کو یا چھوٹے جیسے جو بھی جانور ہے جن مطلب جو
1: میں سر کام آج کل سے میں 10 سال سے کر رہا ہوں.
0: کیا بات ہے, بہت بڑھیا, بہت اچھی سیوا.
1: 10 سال میں شاید میں کوئی باہر جاتا ہو تو تھوڑا سا پرابلم ہوتا ہے, باقی میں کبھی چکتا نہیں.
0: بہت بہت
1: ہر روز کا میں ہر روز ہماری بازار میں کئی ساری پرب میں نے لگائی ہے, کنڈے لگائے پکشیوں کے لیے پانی کے لیے, تو 10-12 کنڈے میرا ادھر بازار میں ہے, اور گاؤں کے 2 کلومیٹر دوری پر میں نے 20 کنڈے لگائے ہیں پیڑ کے, اور پیڑ پہ لٹکائے ہیں میں نے کئی سارے, تو وہی میں بھرنے کے لیے صبح میں جاتا ہوں.
0: کیا بات ہے,
1: میرا کام سر 10 سالوں سے کام میرا چل رہا ہے, مجھے بہت خوشی رہتی ہے, مجھے بہت آنند ہے سر.
0: نہیں نہیں, بہت اچھا کام کر رہے ہو, بہت اچھی سیوا آپ کر رہے ہو سریش جی.
1: میں بتا سکتی یہ دعائیں نہیں, دعائیں کبھی خالی نہیں جاتی. میں بتاؤں کہ میں 4-5 دن پہلے میں سر میں چلتے چلتے صبح میں 4-4:30 بجے میں نکلا تھا سبزیوں کے لیے پانی کے لیے, تو میں چاہتا کہ کوئی ایسا آ گیا تو میں گر گیا تو مجھے بہت چوٹ آئی تھی, لیکن جو میری گھٹن کا ہے گھٹن میں مجھے کچھ نہیں, تھوڑا سا درد رہتا ہے, لیکن میں نے جو ڈاکٹر کے پاس گیا وہ ایکس رے کروایا تو کچھ نہیں ہے, کوئی کریک نہیں ہے آپ کو کچھ.
0: بہت دیکھو,
1: میں بھگوان کا شکریہ دھنیواد مانا سر کی میں بہت, چلو مجھے کچھ ایسا تو نہیں ہے, جو چھوٹا موٹا تو لگا ہے تو مٹ جائے گا.
0: لیکن
1: سر یہ دعائیں ہیں نا, یہ دعائیں کبھی خالی نہیں جاتی, مجھے کچھ نہیں ہوا. میں آج ترنت میں مجھے لگا تھا پھر بھی میں 6 بجے گیا تھا, میں تو صبح چل کے جاؤں گا, میرے صرف میری چنتا نہیں, میں نے میری پکچیوں کی چنتا.
0: صحیح بات,
1: تو
0: بہت اچھا کاری ہے,
1: سوستھ ہو گیا, مجھے کوئی پرابلم نہیں, بالکل مجھے اچھا ہو گیا.
0: کیا بات ہے, دیکھو یہی دعائیں, ہاں یہی دعائیں جو آپ نے کہی نا, ہاں کئی دعائیں اچھے کرم کرنے پہ جو دعائیں ملتے نا, یہ سارے ہمارے کو بہت کام آتی ہے. صحیح کہا آپ نے, بالکل.
1: میں تو سبھی کو یہی کہتا ہوں کہ آپ کچھ نہ کچھ ایسے کام کرتے رہو, آپ کو بہت اچھا لگے گا, آپ کا جو کوئی پرابلم ہے پرابلم آپ کا سالو ہو جائے گا, میں گنڈے دیتا ہوں.
0: بالکل بالکل صحیح کہا آپ نے, بالکل ہوتا ہے.
1: ہمارے ساتھیوں کو, ہمارے متروں کو میں بہت بہت شبھ کامنا دیتا ہوں کہ جو کام کر رہے ہیں اس کو بھی دیتا ہوں, اور نہیں کرتے اس کو ضرور میں پرنا دیتا ہوں کہ آپ کو اس میں کچھ کرتے رہے. اسے
0: نمسکار سریش جی, بہت بہت دھنیواد آپ کا کال کرنے کے لیے. تو یہ تھے ہمارے سریش جی, اور بہت ہی اچھی بات کہی ہے انہوں نے کہ اچھے کرم بہت ضروری ہے جیون میں. اگر ہم اچھے کرم کرتے ہیں تو اس کا جو پھل ہے بھلے تھوڑا دیری سے ملتا ہے لیکن بہت ہی میٹھا ہوتا ہے وہ. تو چلیے بڑھتے ہیں ہمارے شو کی طرف, جہاں پہ ابھی ہم نے جو گانا سنا کچھ لائنیں مجھے بھی پیاری سی یاد آ گئی. زندگی بھی اس چلتی کا نام گاڑی جیسی ہی ہے جناب, راستے میں چاہے جتنے بھی گڈھے آئے یا کبھی انجن گرم ہو جائے, اگر سفر میں مسکرانے کا ہنر آتا ہو تو ہر موڑ سہانا بن جاتا ہے. تو کیوں نہ آج ہم سبھی بھی اپنی زندگی کی گاڑی کا گیئر بدلے, ساری چنتاؤں کو سائڈ میں پارک کرے اور اس مستی بھرے ترانے کے ساتھ جھوم اٹھے. چلے بڑھتے ہیں یہ اگلے نغمے کی طور, سنتے رہیے ریڈیو مدھوبن 107.8 FM.